0: continuous music. RM3.
1: चौराणु 95.6 98.2 तमे सांभळी रह्या छो RM3 रेडियो। चौराणु 95.6

0: News on NBC Play, NBC Play, NBCRadio.tv, NBCRadio.tv.
1: Karikal gali plain vet mein, Karikal gali plain vet mein, 79 saal ke, 79 years old ke, Janab Muhammad Hassan Johan, Janab Muhammad Hassan Johan, jinhe sab log Hassan ke naam se bhi jante the, woh intiqal kar gaya hai. Unka janaza aaj din ke 12 baje, aaj din ke 12 baje, unhi ke makan Karikal gali plain vet se nikal kar, sabse pehle namaz janaze ke liye plain vet sthit rue Coton. कि बिलाल मस्जिद ले जाया जाएगा फिर दफनाने के लिए रिश्ते का कब्रिस्तान फ्यूनरल टुडे एट नून Avenue des Quatre Vers, Montidamin. Avenue des Quatre Vers, Montidamin. Chiasat Salki, 66 years old ki. Mrs. Bibi Muniza. حسین بکس مسز بی بی منیزا حسین بکس پیدائشی نام منبود اور جنہیں سب لوگ منیزا کے نام سے بھی جانتے تھے وہ انتقال کر گئی ہیں ان کا جنازہ آج دوپہر کے دو بجے آج دوپہر کے دو بجے ان کے شوہر جناب بائی ریاض حسین بکس کے مکان اوینیو ڈی کاتو ویا مونتیدا سے نکال کر دفنانے کے لیے میڈین کونڈو ماسک کا کشمشان میڈین کونڈو ماسک کا قبرستان لے جایا جائے گا فیونرل ٹوڈے ایٹ 2 p.m. Number 256 Ménagerie Gali Karsime. Number 256 Ménagerie Gali Karsime. 78 saal ke 78 years old ke Shri Priti Kumar Bagoban. Shri Priti Kumar Bagoban, jinhe sab log Gop ke naam se bhi jante the, unki mrityu ho gayi hai. Unki arthi aaj sapahar ke 3 baje, aaj sapahar ke 3 baje unke bete श्री लव कुमार बागोबन के घर नंबर 256 मेनाजरी गली काशी से उठाकर अंतिम संस्कार के लिए ले सालिन की श्मशान भूमि ले जाई जाएगी क्रोमेशन टुडे एट 3 पीएम इन सभी शोकग्रस्त परिवारों के प्रति हमारी गहरी सहानुभूति है
2: Center 95.5 North South 95.6 95.6 East West 98.2
3: You are listening your RM3 Manoranjan Radio Manoranjan Radio
4: Your kind of music all day all night right here on your one and only station
5: You're listening to RM3 Radio Man